एउटा अभूतपूर्व प्रकाश प्रकट भयो। आकाशबाट एउटा तेजमय दिव्य विमान ओर्लियो जसमा अप्सराहरू नृत्य गरिरहेका थिए र गन्धर्वहरू ब्रह्माण्डीय संगीत गाइरहेका थिए। महापापी, लोभी र चञ्चल जीव थिए। मैले यस जन्ममा न कुनै ध्यान गरे, न कुनै मन्त्र जपे, न त मैले कसैलाई दया नै गरे। मैले त केवल चञ्चलता र भोगको छटपटीमा मात्र जीवन बिताए। यो दिव्य सुख जो ठूला ठूला योगी र सन्यासीहरूका लागि पनि दुर्लभ हुन्छ, म जस्तो पशुलाई कसरी प्राप्त भयो? मैले त हरि परम सत्यको स्थान पाउने कुनै पनि सचेत सुकृत गरेको थिइन। भगवान नारायण भन्नुहुन्छ, हे नारद, त्यो जीवको यो प्रश्न नै अध्यात्मको सबैभन्दा ठूलो रहस्य हो। उसले आफ्नो बुद्धिले हिसाब गरिरहेको थियो कि कर्मको बदलामा मात्रै फल पाइन्छ, तर उसलाई यो बोध थिएन कि पुरुषोत्तम मासको पवित्र समयमा अन्जानमै भए पनि जब उसले आफ्नो चञ्चल मनलाई उपवास र अन्तत पवित्र कुण्डमा पूर्ण रूपमा विसर्जन गर्यो, तब अस्तित्वको अकारण कृपा सक्रिय भयो। परमात्माको कृपा कुनै गणितीय हिसाबमा चल्दैन, यो त केवल शून्यता र समर्पणको माग गर्दछ। जब जीव पूर्ण रूपमा शून्य हुन्छ, तब कृपाको महासागर उसमा ओइरिन्छ। सुतजी भन्नुहुन्छ, यो कथाले हामीलाई सिकाउँछ कि धर्मको नाममा गरिने लोभ वा प्रदर्शनले मानिसलाई बाँदर जस्तै चञ्चल र अतृप्त बनाउँदछ। तर यदि हामीले अन्जानमा वा परिस्थिति बस पनि आफ्नो अहंकारलाई परमात्माको चरणमा सुम्पिदियौं भने अस्तित्वले हाम्रा पुराना सबै गल्तीहरूलाई बिर्सिएर हामीलाई परम पद प्रदान गर्दछ। सुतजीको यो कथा प्रसंगका साथमा शौनक आदि ऋषिहरू आफूलाई अत्यन्तै धन्य महसुस गरे। उनी सबैले बुझे कि साधना भनेको केवल पाउनु मात्र होइन, बरु आफूलाई पूर्ण रूपमा गुमाउनु हो। अब यसपछिका प्रसङ्गहरूमा कसरी सत्यलाई स्थापित गर्न सकिन्छ, साक्षात परमात्मासँग एकाकार कसरी गर्ने, त्यो वृत्तान्त म आगामी अध्यायमा क्रमशः वर्णन गर्नेछु। तबसम्मका लागि आफ्नो भित्री चञ्चलतालाई निहाल्नुहोस् र भन्नुहोस्, जय श्री राधा पुरुषोत्तम भगवान, श्री राधा पुरुषोत्तम भगवान की जय। इति श्री पद्म पुराणे अधिक मास महात्मे अकारण कृपा बानर मुक्ति प्रसंगो नाम अष्ट विशंतितम अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: 史传记。
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वि डेलिभर।
2: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर, बागबजार र चाभेल।
3: अनिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
4: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
5: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता
6: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा, शुक्रपथ विशाल बजारको अगाडि, र जाउला खेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ सदाबहार तथा नैतिक भजनहरूको संग्रह कार्यक्रम अभ्युदय। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: नमस्कार, स्वागत अनि अभिवादन कार्यक्रम अभ्युदयमा। म प्रस्तोता युवेन्द्र। आदरणीय श्रोता, अब म यहाँसँग केही सुमधुर एवं सदाबहार भजनका साथमा रहनेछु।

0: मञ्च कार्यक्रम अभ्युदय यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार
2: आदरणीय श्रोता अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय। अबको प्रस्तुतिमा म यहाँलाई केही सदाबहार भजन सुनाउनेछु।

0: हुनुहुन्छ कार्यक्रम अभ्युदय। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय र कार्यक्रममा अहिले यहाँ सदाबहार भजन सुन्दै हुनुहुन्छ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम अभिदय र कार्यक्रममा केही सदाभार भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सुश्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: स्वच्छ र शान्त मन सुखी र सुन्दर जीवन एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइन का कपडाहरू श्रेष्ठ टेलरिङ सेन्टर का कामनाहरू श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल
2: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाइपछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै
3: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल भान्साघर लङ ग्रेन भान्साघर बासमती चामल भान्साघर उसिना चामल स्वाद र सन्तुष्टिको लागि

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: पाए।
1: नेपाल टेलिकम को सहुलियत दर का प्याकेज खरीद करना #1415# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम राष्ट्र को संचार।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौं।
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हीरा का आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन चाँदी तथा हीरा जे किन्नुस जेजे ज्वेलर्सकै किन्नुस।
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
8: सम्पर्क नम्बर 5320411 9802076888।
6: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
9: क्याप्टेन रेग्मीज फार्म हाउस।
10: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
9: क्याप्टेन रेग्मीज फार्म हाउस।
10: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
9: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
10: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
9: सेमिनार गोष्ठीका लागि उपयुक्त
10: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
9: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
10: सम्पर्क नम्बर
9: 9141470164,
10: 9802345 54
9: 9849, 5287181।

0: किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: यो हो एफएम आध्यात्म ज्योति।
1: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय। यो कार्यक्रमको साथमा
2: नेपाल टेलिकम राष्ट्रको संचार।
3: यी व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय र कार्यक्रममा सदाबहार भजन सुन्दै हुनुहुन्छ।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय र कार्यक्रममा

स्वास्थ्य आदरणीय श्रोता, यो सदाभार भजनका साथ साथै कार्यक्रम अभिधेयको निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्टिने समय। कार्यक्रमबाट प्रस्तुता म युवेन्द्र बिदा माग्दछु। आज शनिबार, यहाँको दिन अत्यन्त रमाइलो रहोस्, यही कामनाका साथमा नमस्कार।

0: Jyoti.
1: अध्यात्म ज्योति।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक काठमाडौँ।
5: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 28 दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 28 अध्याय।

28 अध्याय को परम पवित्र कथा प्रसंगलाई अगाडि बढाउँदै सुतजी भन्नुहुन्छ, हे परम पूजनीय, ब्रह्माण्ड को अंतिम सत्यलाई बुझ्न लालायित वेद र वेदांत का गहिरा ज्ञाता त्रिकालदर्शी शौनक आदि ऋषिगण, हजुरहरुको पवित्र उपस्थिति र चेतनालाई म बारम्बार नमन गर्दछु। हजुरहरुले अघिल्लो 27 अध्यायमा साधनाको आन्तरिक सन्तुलन र त्यसको पूर्णताको इतिहास श्रवण गर्नुभयो। अब म यस 28 अध्यायमा हामी यस्तो एउटा आध्यात्मिक यात्रामा प्रवेश गर्दैछौं जसले

भत्काउन र अस्तित्वको महाकरुणालाई बुझ्न मद्दत गर्नेछ। तसर्थ आफ्ना सम्पूर्ण बाह्य विचारहरूलाई शान्त पारेर यस गहन आध्यात्मिक मर्मलाई हृदयङ्गम गर्नुहोस्। भगवान नारायण भन्नुहुन्छ, हे नारद, चेतनाको यात्रा अत्यन्त सूक्ष्म र जटिल छ। पुराना मानसिक संस्कारहरूका कारण जीवले विभिन्न योनिहरूमा भट्कनु पर्ने हुन्छ। यसै सन्दर्भमा म तिमीलाई एउटा यस्तो ब्राह्मणको कथा सुनाउँछु जो आफ्नो प्रवृत्तिका कारण बाँदर योनिमा पुग्न बाध्य भयो। प्राचीन समयमा चित्रकुण्डल नामका एक अत्यन्तै जागरूक र प्रतिष्ठित व्यापारी थिए। उनको पत्नीको नाम तारका थियो। ती दम्पति भौतिक रूपमा सम्पन्न भए पनि आन्तरिक रूपमा आध्यात्मिक सत्यको खोजीमा थिए। उनीहरूले पुरुषोत्तम मासको उच्च दर्जालाई चिनेर महिनाभरि कडा ध्यान, आत्मसंयम र साधना गरे। जब महिनाको अन्तिम दिन आयो, उनीहरूले आफ्नो साधनाको ऊर्जालाई समष्टिमा बाँड्नका लागि एक महायज्ञ र उद्यापनको आयोजना गरे। त्यस अनुष्ठानमा वेद र विज्ञानका ज्ञाता कैयौं विद्वान ब्राह्मणहरू आमन्त्रित गरिएका थिए। त्यही भीड़मा एउटा यस्तो ब्राह्मण पनि पुग्यो जसको बाह्य स्वरूप त पूजनीय थियो तर भित्री मन भने पूर्ण रूपमा लोभ र आसक्तिमा डुबिएको थियो। उसलाई धर्मको मर्मसँग कुनै सरोकार थिएन। उसको एकमात्र उद्देश्य धर्मका नाममा धन आर्जन गर्नु थियो। चित्रकुण्डलले यज्ञको समाप्तिमा सबै आमन्त्रितहरूलाई उनीहरूको आवश्यकता र सामर्थ्य अनुसार प्रचुर मात्रामा आदर र वस्तुहरू दान गरे। सबैजना सन्तुष्ट भएर फर्किए। तर त्यो लोभी ब्राह्मण भने अझै धेरै पाउने तृष्णाले ग्रस्त थियो। ऊ चित्रकुण्डलको अगाडि गएर रोई कराई आफ्नो विपन्नताको नाटक गर्न थाल्यो र भन्यो, हे श्रेष्ठ व्यवसायी, तपाईँले सबैलाई धन दिनुभयो तर म जस्तो भाग्यहीनलाई केही दिनु भएन। चित्रकुण्डलले उसको भित्री नियत बुझे पनि आफ्नो तर्फबाट करुणा राख्दै उसलाई अझ धेरै धन र सुवर्ण दिए। तर त्यो ब्राह्मणले त्यस धनलाई समाजको हितमा वा आफ्नो जीवनयापनमा उपयोग गरेन। उसले त्यसलाई लगेर जमिनको मुनि गाडिदियो। ऊर्जाको नियम भन्छ, जे कुरा प्रवाहमा रहँदैन त्यो सड्न थाल्छ। धन, ज्ञान वा शक्ति जे भए पनि त्यसलाई सञ्चय गरेर वा लुकाएर राख्नु भनेको आफ्नो चेतनालाई अन्धकारमा धकेल्नु हो। त्यो ब्राह्मणले पुरुषोत्तम मासको महिमा र प्रार्थना त गर्यो, तर त्यसको पछाडि परमात्मा प्रतिको प्रेम थिएन, केवल धनको लोभ थियो। उसले धर्मलाई व्यापार बनायो, जसका कारण उसको चित्त संकुचित भयो। जमिन मुनि धन गाडेर त्यसैको चिन्तामा मर्दै गएको त्यो ब्राह्मण अर्को जन्ममा मृग तीर्थ नामको एउटा घना र सुन्दर वनमा बाँदरको रूपमा जन्मियो। हे नारद, बाँदर योनिमा जन्मिनुको पछाडि गहिरो मनोवैज्ञानिक सत्य लुकेको छ। हाम्रो शास्त्र र आधुनिक मनोविज्ञान दुवैले चञ्चल र अतृप्त मनलाई बाँदर मनसँग तुलना गर्दछन्। त्यो ब्राह्मणको मन जीवनभर एउटा विचारबाट अर्को विचारमा, एउटा तृष्णाबाट अर्को तृष्णामा यसै गरी उफ्रिरह्यो जसरी एउटा बाँदर रुखका हाँगाहरूमा उफ्रन्छ। उसले पाएको धनलाई कहिले भोग गर्न सकेन, केवल संग्रह मात्रै गर्यो। त्यो मृग तीर्थ नामको वन अत्यन्तै अलौकिक थियो। त्यहाँ मिठा मिठा फल लाग्ने रुखहरू थिए, शीतल छाया थियो र स्वच्छ जलका सरोवरहरू थिए। तर त्यो बाँदरको अवस्था कस्तो थियो भने उसको मुखमा जन्मजात नै एउटा गम्भीर रोग, पित्तको पीडा र निरन्तर रगत बग्ने समस्या थियो। त्यस पीडाका कारण ऊ जतिसुकै राम्रो र मिठो फल देखे पनि त्यसलाई खान सक्दैन थियो। ऊ चञ्चलताका कारण फलहरू टिप्थ्यो, मुखको नजिक लैजान्थ्यो, तर पीडाका कारण खान नसकी भुइँमा फालिदिन्थ्यो। यसमा आदरणीय श्रोता, बाँदर र यसको अवस्थाको प्रतीकलाई आध्यात्मिक र मनोवैज्ञानिक रूपमा बुझ्न खोज्दा बाँदर स्वरूप निरन्तर उफ्रिरहने अस्थिर र अतृप्त मानव मनको संकेत हो। त्यस्तै मुखको रोग र रगत यो आफ्नै शब्द र लोभद्वारा प्रदूषित भएको अभिव्यक्ति हो। उपभोग गर्न नसक्ने यो मानसिक दरिद्रता हो। फल टिप्ने र फाल्ने यो आधुनिक उपभोक्तावादी संस्कृति हो। सबै कुरा सञ्चय गर्ने तर कुनै पनि कुराबाट आनन्द लिन नसक्ने अवस्थाको प्रतीक हो। यो कस्तो विडम्बना थियो।

संसारको सबैभन्दा सुन्दर र फलफूलले भरिएको वनमा थियो, तर आफ्नै आन्तरिक विकारका कारण भोक भोकै बस्न बाध्य थियो। यही नै नरकको वास्तविक परिभाषा हो। सबै कुरा ओरोपर उपलब्ध हुनु, तर आफ्नो भित्री अवस्थाका कारण त्यसको आनन्द लिन असमर्थ हुनु। यसै क्रममा त्रेता युगमा एउटा ठूलो आध्यात्मिक घटना घट्यो। साक्षात परब्रह्म भगवान श्री रामचन्द्रले लंकामा अहंकारको प्रतीक रावणको वध गर्नुभयो र समुद्रमा बाँधिएको पुलका माध्यमबाट मानवतालाई एउटा नयाँ दिशा दिनुभयो। रावणको विनाशपछि ब्रह्मा, शिव र इन्द्रादि सम्पूर्ण ब्रह्माण्डीय शक्तिहरू प्रकट भएर श्रीरामलाई वरदान माग्न प्रार्थना गरे। त्यस समयमा श्रीरामले भन्नुभयो, हे देवगण, यदि तपाईँहरू मलाई वरदान दिन चाहनुहुन्छ भने यस धर्मयुद्धमा अहंकार र असत्यको विरुद्ध लड्दा लड्दै जति पनि बाँदर सेनाहरू मारिएका छन् उनीहरूलाई पुनः जीवन प्रदान गर्नुहोस्। श्रीरामको यो इच्छा सुन्ने बित्तिकै आकाशबाट अमृतको वर्षा भयो र सम्पूर्ण बाँदरहरू जीवित भएर उत्सव मनाउन थाले। त्यसपछि श्रीरामले आफ्नो दिव्य विमानबाट ती सबै बाँदरहरूलाई हेर्दै एउटा अभूतपूर्व घोषणा गर्नुभयो, मेरो आज्ञाले तिमीहरू जहाँ जहाँ बस्नेछौ त्यहाँका रूख बिरुवाहरू सधैँ फलफूलले भरिपूर्ण हुनेछन्। त्यहाँका नदीहरू र सरोवरहरू अमृत जस्तै मिठो जलले भरिनेछन्। प्रकृतिले तिमीहरूलाई कहिले कुनै कुराको कमी हुन दिने छैन। आदरणीय श्रोता, भगवान श्रीरामको यो वरदानको गहिरो अर्थ छ, जब मानिसले आफ्नो भित्रको अहंकारलाई नष्ट गर्दछ तब उसका प्राकृतिक र सहज शक्तिहरू पुनः जीवित हुन्छन्। जहाँ ती सजग शक्तिहरू बस्छन् त्यहाँ सम्पूर्ण वातावरण नै उत्सवमय र फलदायी बन्न पुग्दछ। त्यो लोभी बाँदर पनि त्यही वरदानको छत्र छायामा रहेको मृग तीर्थको वनमा बाँचिरहेको थियो। प्रकृतिको नियम अनुसार उसलाई कसैले लखड्दैन थियो, तर उसको आफ्नो कर्मको बन्धन यति कडा थियो कि ऊ प्रकृतिको त्यो वरदानको बीचमा पनि छटपटाइरहेको थियो। त्यो बाँदर पर्वताकार शरीर भएको सधैँ भोक र प्यासले व्याकुल रहने जीव बनिसकेको थियो। दिनरात उसको मुखबाट रगत बगिरहन्थ्यो। समय चक्र घुम्दै जाँदा पुनः पुरुषोत्तम मासको आगमन भयो। यो त्यो समय हो जब सम्पूर्ण ब्रह्माण्डको ऊर्जा प्रणाली एक विशेष उच्च स्तरमा गतिशील हुन्छ। त्यो बाँदरलाई कुनै तिथि मिति वा धार्मिक नियमको ज्ञान थिएन। ऊ त केवल एउटा पशु थियो, तर प्रकृतिले उसलाई यस्तो अवस्थामा राखिदिएको थियो कि मुखको रोगका कारण उसले चाहँदा चाहँदै पनि केही खान सक्दैन थियो। उसले महिनाभरि कडा जाडो, तीव्र हावा र भोक प्यास सहनु पर्यो। आध्यात्मिक दृष्टिकोणले यसलाई अनैच्छिक तपस्या भनिन्छ। कहिलेकाहीँ जब जीवले आफ्नो इच्छाले आत्मसंयम गर्न सक्दैन तब प्रकृतिले नै उसलाई यस्तो परिस्थितिमा राखिदिन्छ जहाँ उसले बाध्य भएर कडा अनुशासनमा बस्नुपर्ने हुन्छ। यदि मानिसले यसलाई बुझ्यो भने यो उसको चेतना सफा गर्ने ठूलो अवसर बन्छ। त्यो बाँदरले अन्जानमै भए पनि पुरुषोत्तम मासभरि पूर्ण उपवास र प्रकृतिसँगको सिधा सङ्घर्षमा समय बितायो, जसले गर्दा उसका पुराना लोभका कडा संस्कारहरू बिस्तारै पग्लिँदै गए। एक दिन कृष्ण पक्षको कठिन रात्रिमा त्यो बाँदर प्यासले आकुल व्याकुल भएर वनमा भौतारिरहेको थियो। उसको अगाडि अमृत जस्तै स्वच्छ जल भएको एउटा दिव्य कुण्ड सरोवर थियो, तर उसको मानसिक चञ्चलता र भय यति धेरै थियो कि ऊ सिधै पानी पिउन डरायो। एउटा रुखबाट अर्को रुखमा उफ्रिँदै गर्दा अचानक सन्तुलन गुमाएर त्यसै पवित्र कुण्डको बीचमा खस्यो। यो कुण्ड कुनै साधारण जलाशय थिएन, यो त पुरुषोत्तम मासको ऊर्जाले भरिएको र पुराना ऋषिहरूको ध्यानले पवित्र बनेको चेतनाको स्रोत थियो। जब त्यो बाँदर पानीमा खस्यो उसको भौतिक शरीरको अन्त्य भयो, तर त्यो मृत्यु साधारण मृत्यु थिएन। त्यो त उसको पशुत्व, उसको चञ्चलता र उसको लोभी प्रवृत्तिको अन्त्य थियो। अध्यात्ममा पानीमा डुब्नु वा खस्नु भनेको पूर्ण आत्मसमर्पणको प्रतीक हो। जब साधकले आफ्नो सम्पूर्ण प्रयास छोडेर अस्तित्वको प्रवाहमा आफूलाई सुम्पिदिन्छ तब उसको पुरानो पहिचान स्वतः समाप्त हुन्छ।
जब त्यो बाँदरको शरीर पानीमा विलीन भयो त्यहाँ एउटा अभूतपूर्व प्रकाश प्रकट भयो। आकाशबाट एउटा तेजमय दिव्य विमान ओर्लियो जसमा अप्सराहरू नृत्य गरिरहेका थिए र गन्धर्वहरू ब्रह्माण्डीय संगीत गाइरहेका थिए। बाँदरको चेतना तत्कालै एउटा दिव्य ज्योतिर्मय र सुन्दर स्वरूपमा रूपान्तरण भयो। ऊ बाँदर योनिबाट मुक्त भएर साक्षात परब्रह्मको धाम हरि स्थानतर्फ प्रस्थान गर्न तयार भयो। त्यो रूपान्तरित जीव जब विमानमा बस्यो तब ऊ आफै गहिरो आश्चर्यमा पर्यो। उसले आफ्नो नयाँ तेजोमय शरीर र वरपरको दिव्य वातावरणलाई हेर्दै आत्मसंवाद गर्न थाल्यो। यो कसरी सम्भव भयो? म त एउटा महापापी लोभी र चञ्चल जीव थिएँ। मैले यस जन्ममा न कुनै ध्यान गरेँ, न कुनै मन्त्र जपेँ, न त मैले कसैलाई दया नै गरेँ। मैले त केवल चञ्चलता र भोगको छटपटीमा मात्र जीवन बिताएँ। यो दिव्य सुख जो ठूला ठूला योगी र सन्यासीहरूका लागि पनि दुर्लभ हुन्छ, म जस्तो पशुलाई कसरी प्राप्त भयो? मैले त हरि परम सत्यको स्थान पाउने कुनै पनि सचेत सुकृत गरेको थिइनँ। भगवान नारायण भन्नुहुन्छ, हे नारद, त्यो जीवको यो प्रश्न नै अध्यात्मको सबैभन्दा ठूलो रहस्य हो। उसले आफ्नो बुद्धिले हिसाब गरिरहेको थियो कि कर्मको बदलामा मात्रै फल पाइन्छ, तर उसलाई यो बोध थिएन कि पुरुषोत्तम मासको पवित्र समयमा अन्जानमै भए पनि जब उसले आफ्नो चञ्चल मनलाई उपवास र अन्तत पवित्र कुण्डमा पूर्ण रूपमा विसर्जन गर्यो तब अस्तित्वको अकारण कृपा सक्रिय भयो। परमात्माको कृपा कुनै गणितीय हिसाबमा चल्दैन, यो त केवल शून्यता र समर्पणको माग गर्दछ। जब जीव पूर्ण रूपमा शून्य हुन्छ तब कृपाको महासागर उसमा ओइरिन्छ। सुतजी भन्नुहुन्छ, यो कथाले हामीलाई सिकाउँछ कि धर्मको नाममा गरिने लोभ वा प्रदर्शनले मानिसलाई बाँदर जस्तै चञ्चल र अतृप्त बनाउँदछ। तर यदि हामीले अन्जानमा वा परिस्थितिवश पनि आफ्नो अहंकारलाई परमात्माको चरणमा सुम्पिदियौं भने अस्तित्वले हाम्रा पुराना सबै गल्तीहरूलाई बिर्सिएर हामीलाई परम पद प्रदान गर्दछ। सुतजीको यो कथा प्रसंगका साथमा शौनक आदि ऋषिहरू आफूलाई अत्यन्तै धन्य महसुस गरे। उनी सबैले बुझे कि साधना भनेको केवल पाउनु मात्र होइन, बरु आफूलाई पूर्ण रूपमा गुमाउनु हो। अब यसपछिका प्रसङ्गहरूमा कसरी सत्यलाई स्थापित गर्न सकिन्छ, साक्षात परमात्मासँग एकाकार कसरी गर्ने, त्यो वृत्तान्त म आगामी अध्यायमा क्रमशः वर्णन गर्नेछु। तबसम्मका लागि आफ्नो भित्री चञ्चलतालाई निहाल्नुहोस् र भन्नुहोस्, जय श्री राधा पुरुषोत्तम भगवान, श्री राधा पुरुषोत्तम भगवान की जय। इति श्री पद्म पुराणे अधिक मास महात्मे अकारण कृपा बानर मुक्ति प्रसंगो नाम अष्टविंशतितम अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8 भजन सुमिरन अध्यात्म ज्योतिको यो प्रस्तुतिका प्रायोजक शुद्धताको सुनौलो परम्परा जय माता दी गोल प्यालेस शुक्रपथ न्यू रोड आदरणीय श्रोता यी प्रायोजित सन्देशहरू पछाडि पुनः यहाँलाई स्वागत छ र अहिले यहाँ सुन्दै हुनुहुन्छ सुनका असली गहनाहरूको निमित्त प्रसिद्ध जय माता दी गोल प्यालेसको प्रायोजनमा कार्यक्रम भजन सुमिरनमा केही सुमिर भजनहरू।

0: एफ एम अध्यात्म ज्योति 104.8
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: सम्पर्क 9800183007।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 9141470164,
6: 9032345054,
5: 9049528781।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

सुनिरहन अध्यात्म ज्योतिको यो प्रस्तुतिका प्रायोजक शुद्धताको सुनौलो परम्परा जय माता दी गोल्ड प्यालेस शुक्रपथ न्यू रोड शुद्धताको सुनौलो परम्परा जय माता दी गोल्ड प्यालेस शुक्रपथ न्यू रोडको प्रायोजनमा रहेको यस कार्यक्रम भजन सुमिरनमा यहाँ अहिले सुन्दै हुनुहुन्छ के सुमिर भजनहरू।

श्रोता, आजको निमित्त कार्यक्रम भजन सुमिरनको समय यति नै। जय माता दी गोल प्यालेस शुक्लपथ न्यू रोडको प्रायोजनमा रहेको यस कार्यक्रमबाट म सभ्यता तिवारी, हाम्रा प्राविधिक सहयोगी एवं यतिन्जेलसम्मको हाम्रो यो प्रस्तुतिलाई सुनिदिनुहुने यहाँलाई धन्यवाद दिँदै बिदा माग्दछु। अध्यात्म ज्योतिको यस पछाडिको प्रस्तुतिमा प्रस्तुता युवेन्द्रको साथमा यहाँ रहनुहुनेछ। कार्यक्रम सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: Jordi.
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति।

आदरणीय श्रोता एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

श्रृंखला नमस्कार, स्वागत अनि अभिवादन कार्यक्रम भजन श्रृंखलामा म प्रस्तोता युवेन्द्र। अबको यो प्रस्तुतिमा म यहाँसँग केही लोकप्रिय भजनका साथमा रहनेछु।

0: मधुर भजन का साथ में भजन श्रृंखला में हुनुहुन्छ। एफएम अध्यात्म ज्योति 104.8 इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
5: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड,

0: र बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थो बुस्ट, प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
6: सम्पर्क नम्बर 5320411 9800076888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: मधुर भजन का साथ में भजन श्रृंखला में हुनुहुन्छ।
1: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम भजन श्रृंखला र कार्यक्रममा अहिले यहाँ केही सुमधुर एवं लोकप्रिय भजनहरू सुन्दै हुनुहुन्छ।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।
7: कति राम्रो कति सुन्दर मनलाई छोई
5: लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2000

0: बयासी चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारी का लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: मधुर भजन का साथ में भजन श्रृंखला में हुनुहुन्छ
1: यी व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। सुन्दै हुनुहुन्छ कार्यक्रम भजन श्रृंखला र कार्यक्रममा अहिले यहाँ लोकप्रिय एवं सुमधुर भजन सुन्दै हुनुहुन्छ।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
2: सम्पर्क 9808030007।
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस। कम्तानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164
4: 9032454
3: 9049528781।
5: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841928920 मोबाइल नम्बर 9841928920

0: कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820
1: अहिले यहाँहरू मधुर भजनका साथमा भजन श्रृङ्खलामा हुनुहुन्छ।
2: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम भजन श्रृङ्खला र कार्यक्रममा सुमधुर भजनको क्रममा हुनुहुन्छ।

अवस्था आदरणीय श्रोता, भजन श्रृंखलाको निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्टिने समय। म प्रस्तुता युवेन्द्र कार्यक्रमबाट बिदा माग्दछु। यस पछाडिको कार्यक्रममा यहाँले आज शनिबारको विशेष प्रस्तुति जीवन दर्शन सम्बन्धी प्रवचनहरू सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले
2: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
0: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
3: जेजे ज्वेलर्स बसन्तपुर न्यु रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
4: सम्पर्क नम्बर 5320411 98026788।
0: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
6: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: गोल्ड पैलेस शुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: श्री इन्वेस्टमेंट एंड फाइनेंस कंपनी लिमिटेड यहाँ को विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबीबीएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 9841470164,
5: 9832454,
4: 9849528781।
1: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।
6: FM अध्यात्म ज्योति शांति रेडियो।

0: Jordi.
1: अध्यात्म ज्योति ध्यान।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: KBS 라디오
1: 1048

क्या?

0: 48.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: NVL Auto Loan.
3: अब नया गाड़ी खरीद गर्न अझ सहज र सरल
2: मात्र 5.89% ब्याज दरबाटै प्रारम्भ
3: विशेषताहरू
2: NVL Auto Loan तथा विद्युतीय सवारीमा 60%

0: सम्मको फाइनेन्स सुविधा,
1: कर्जा अवधि 5 वा 7 वर्षसम्म,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया, सुलभ ब्याज दर,
0: शर्तहरू लागू हुनेछ।
1: कल सेन्टर 01-597-1222।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोर बाट सजिलै नेपाल टेलिकम को एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: One oh four eight.

0: You are listening to Weekend Classic Radio Show.
1: Barcelona. FM AJ 104.8.
2: Silver Palace. विश्वसनीय सुरक्षित र भर पर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एकमात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
3: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
4: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
3: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
5: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
6: ल लिनुहोस्
5: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
6: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र सोरुम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
4: टुगेदर वी डेलिभर

0: श्रेष्ठ टेलरिंग
1: चीर परिचय यहाँ श्रेष्ठ टेलरिंग
2: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
3: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
4: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164,
4: 9032445054,
3: 9849578।

1048.

आदरणीय श्रोता सुन रहनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले
6: शुद्धता नै खोजौँ।
7: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
9: सम्पर्क नम्बर 5320411 98020 76888।
7: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
10: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
11: उच्च स्तरीय 100% सुतीबाट निर्मित, पसिना सोच्ने हलुका, टिकाउ र मुलायम इनरवेयर।
10: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
12: पिक्सी फर द कम्फर्टेबल यु।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: हरेक सियो धागो र टाँकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
4: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
3: सिन्स 1975

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम।
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र संतुष्टिको लागि।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

0: कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
1: सिल्भर प्यालेस प्युखा कलर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
2: आज 10 वर्ष बितेको थाहै भएन, यति लामो विदेश बसाइपछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता कोही

0: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही
1: कस्ता बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान। कब्जियत, ग्यास, अपच

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

1048.

0: FM AG 104.8 MHz. इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौँ।
1: सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422038 4415 344।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्वर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 와
1: 와우 와
0: 자오나 자오
1: 아우타 아우 슈레슈 테일러

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लगी रहेका छौं विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँ को विश्वास जितना सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422-3745-423-3556।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
0: सिल्वर पैलेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर पैलेस।
2: FM अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादन को विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 1048.
1: FM 104.8 MHz मा यहाँ रोहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरुबाट।

0: गोल्ड पैलेस, शुक्लपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 1.8 megahertz.
1: एफएमएजी 104.8 मेगाहर्जमा यहाँ रोहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरूबाट।

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423356।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: एफएमएजे 104.8 मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरूबाट।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00

0: गोल्ड पैलेस, सुक्रपथ न्यू रोड काठमांडू। फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

FM 104.8 MHz मा यहाँ रोयले सुन्दै हुनुहुन्छ केही हिन्दी रिमिक्स गीतहरू।

0: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ फोन नम्बर 4223745 शाखा शुक्रपथ विशाल बजारको अगाडि
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस

0: गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: मोहम्मदाबाद 70 60 95 97 93।
1: FM 101.4 से 4.8 मेगाहर्ज मा यहाँ रोयले सुन्दै हुनुहुन्छ केही हिन्दी रिमिक्स गीतहरू।

0: Natal.
1: On. Stretch the tailoring.
0: Yeah, baby, yeah.
2: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र सोरुम
3: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345 4235356

0: FM 104.8 MHz यहाँ रोयले सुन्दै हुनुहुन्छ केही हिन्दी रिमिक्स गीतहरू।
1: DJ Mukesh Production Touring Mix.

0: 1048.
1: Thank you.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक,
1: काठमाडौँ।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले
2: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
0: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
3: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
4: सम्पर्क नम्बर 5320411 9920 76888।
0: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
5: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
6: जाडो भएपछि लगाउनु परेन त?
5: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
6: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
5: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
7: FM AG 104.8 MHz.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सबैतिर हडबड। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: FM AJ 104.8 MHz.

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: जय माता दी गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले
2: शुद्धता नै खोजौं।
3: जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
6: सम्पर्क नम्बर 5320411 98026788।
4: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
7: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
8: जाडो भएपछि लगाउनु परेन त?
7: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
8: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
7: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
9: FM AG 104.8 MHz.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: आहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको

6 বাজেও। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को सन्ध्याकालीन प्रसारण प्रारम्भ हुन्छ। एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ सन्ध्याकालीन सेवामा शुभ सन्ध्या।

0: इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ.
1: टुगेदर वी डेलिभर.
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न.
3: ल लिनुहोस्.
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
3: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ. दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो. तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु. हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार. भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने.
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो.
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले शुद्धता नै खोजौं. जेजे ज्वेलर्स प्रस्तुत छ. जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन. सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्.
6: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि.
7: सम्पर्क नम्बर 5320411, 9802076888.
4: जेजे ज्वेलर्स, शुद्धताको पहिचान.
8: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है.
9: जाडो भएपछि लगाउनु परेन त?
8: खै, मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि.
9: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि.
8: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ. पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो भगाऊ.
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8.

0: सुन रो समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र सोरुम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

0: Jyoti.
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन, प्रेम पस्कने।

0: बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थो बुस्ट, प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411 9802076888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले साँझको 7:30 हुँदैछ। अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणको कार्यक्रममा भक्ति सन्ध्यामा हुनुहुन्छ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सुश्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम।
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र सन्तुष्टिको लागि

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँ भयो।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वि डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन्, तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 9800183007।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स
9: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइन।

0: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हीरा का आकर्षक डिजाइन।
1: स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस,
1: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
2: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
1: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
2: सेमिनार गोष्ठीका लागि उपयुक्त
1: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
1: सम्पर्क नम्बर
2: 9141470164,
1: 9832454,
2: 9849528781।
3: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

दर्शक श्रोता अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, साँझको आठ बज्दैछ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। हाम्रो यो सन्ध्याकालीन प्रस्तुतिका भजन तथा आध्यात्मिक श्रृङ्खला 8 बजेपछि पनि जारी नै रहनेछ। अहिलेको लागि भने म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

आधुनिक श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 28 दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 28 अध्याय।

अठाइसौं अध्यायको परम पवित्र कथा प्रसंगलाई अगाडि बढाउँदै सुतजी भन्नुहुन्छ, हे परम पूजनीय, ब्रह्माण्डको अन्तिम सत्यलाई बुझ्न लालायित वेद र वेदान्तका गहिरा ज्ञाता त्रिकालदर्शी शौनक आदि ऋषिगण, हजुरहरूको पवित्र उपस्थिति र चेतनालाई म बारम्बार नमन गर्दछु। हजुरहरूले अघिल्लो 27 अध्यायमा साधनाको आन्तरिक सन्तुलन र त्यसको पूर्णताको इतिहास श्रवण गर्नुभयो। अब म यस 28 अध्यायमा हामी यस्तो एउटा आध्यात्मिक यात्रामा प्रवेश गर्दैछौ जसले मानिसको लोभ, मानसिक चञ्चलता र परमात्माको अकारण कृपाको वैज्ञानिक र मनोवैज्ञानिक विश्लेषण गर्दछ। यो अध्याय केवल एउटा पौराणिक कथा मात्र होइन, यो त मानव मनको त्यो तहको उत्खनन हो जहाँ मानिसले धर्मलाई पनि व्यापार बनाउँछ र अन्ततः आफ्नै मानसिक प्रवृत्तिका कारण कसरी कष्ट भोग्दछ भन्ने यथार्थ देखाइएको छ। नारदजीको जिज्ञासा र भगवान नारायणको उत्तरका माध्यमबाट प्रकट भएको यो इतिहासले हाम्रो अहंकारलाई भत्काउन र अस्तित्वको महाकरूणालाई बुझ्न मद्दत गर्नेछ। तसर्थ आफ्ना सम्पूर्ण बाह्य विचारहरूलाई शान्त पारेर यस गहन आध्यात्मिक मर्मलाई हृदयङ्गम गर्नुहोस्। भगवान नारायण भन्नुहुन्छ, हे नारद, चेतनाको यात्रा अत्यन्त सूक्ष्म र जटिल छ। पुराना मानसिक संस्कारहरूका कारण जीवले विभिन्न योनिहरूमा भट्कनु पर्ने हुन्छ। यसै सन्दर्भमा म तिमीलाई एउटा यस्तो ब्राह्मणको कथा सुनाउँछु जो आफ्नो प्रवृत्तिका कारण बाँदर योनिमा पुग्न बाध्य भयो। प्राचीन समयमा चित्रकुण्डल नामका एक अत्यन्तै जागरूक र प्रतिष्ठित व्यापारी थिए। उनको पत्नीको नाम तारका थियो। ती दम्पति भौतिक रूपमा सम्पन्न भए पनि आन्तरिक रूपमा आध्यात्मिक सत्यको खोजीमा थिए। उनीहरूले पुरुषोत्तम मासको उच्च दर्जालाई चिनेर महिनाभरि कडा ध्यान, आत्मसंयम र साधना गरे। जब महिनाको अन्तिम दिन आयो, उनीहरूले आफ्नो साधनाको ऊर्जालाई समष्टिमा बाँड्नका लागि एक महायज्ञ र उद्यापनको आयोजना गरे। त्यस अनुष्ठानमा वेद र विज्ञानका ज्ञाता कैयौं विद्वान ब्राह्मणहरू आमन्त्रित गरिएका थिए। त्यही भीड़मा एउटा यस्तो ब्राह्मण पनि पुग्यो जसको बाह्य स्वरूप त पूजनीय थियो तर भित्री मन भने पूर्ण रूपमा लोभ र आसक्तिमा डुबिएको थियो। उसलाई धर्मको मर्मसँग कुनै सरोकार थिएन। उसको एकमात्र उद्देश्य धर्मका नाममा धन आर्जन गर्नु थियो। चित्रकुण्डलले यज्ञको समाप्तिमा सबै आमन्त्रितहरूलाई उनीहरूको आवश्यकता र सामर्थ्य अनुसार प्रचुर मात्रामा आदर र वस्तुहरू दान गरे। सबैजना सन्तुष्ट भएर फर्किए। तर त्यो लोभी ब्राह्मण भने अझै धेरै पाउने तृष्णाले ग्रस्त थियो। ऊ चित्रकुण्डलको अगाडि गएर रोई कराई आफ्नो विपन्नताको नाटक गर्न थाल्यो र भन्यो, हे श्रेष्ठ व्यवसायी, तपाईँले सबैलाई धन दिनुभयो तर म जस्तो भाग्यहीनलाई केही दिनु भएन। चित्रकुण्डलले उसको भित्री नियत बुझे पनि आफ्नो तर्फबाट करुणा राख्दै उसलाई अझ धेरै धन र सुवर्ण दिए। तर त्यो ब्राह्मणले त्यस धनलाई समाजको हितमा वा आफ्नो जीवनयापनमा उपयोग गरेन। उसले त्यसलाई लगेर जमिनको मुनि गाडिदियो। ऊर्जाको नियम भन्छ, जे कुरा प्रवाहमा रहँदैन त्यो सड्न थाल्छ। धन, ज्ञान वा शक्ति जे भए पनि त्यसलाई सञ्चय गरेर वा लुकाएर राख्नु भनेको आफ्नो चेतनालाई अन्धकारमा धकेल्नु हो। त्यो ब्राह्मणले पुरुषोत्तम मासको महिमा र प्रार्थना त गर्यो, तर त्यसको पछाडि परमात्मा प्रतिको प्रेम थिएन, केवल धनको लोभ थियो। उसले धर्मलाई व्यापार बनायो जसका कारण उसको चित्त संकुचित भयो। जमिन मुनि धन गाडेर त्यसैको चिन्तामा मर्दै गएको त्यो ब्राह्मण अर्को जन्ममा मृग तीर्थ नामको एउटा घना र सुन्दर वनमा बाँदरको रूपमा जन्मियो। हे नारद, बाँदर योनिमा जन्मिनुको पछाडि गहिरो मनोवैज्ञानिक सत्य लुकेको छ। हाम्रो शास्त्र र आधुनिक मनोविज्ञान दुवैले चञ्चल र अतृप्त मनलाई बाँदर मनसँग तुलना गर्दछन्। त्यो ब्राह्मणको मन जीवनभर एउटा विचारबाट अर्को विचारमा, एउटा तृष्णाबाट अर्को तृष्णामा यसै गरी उफ्रिरह्यो जसरी एउटा बाँदर रुखका हाँगाहरूमा उफ्रन्छ। उसले पाएको धनलाई कहिले भोग गर्न सकेन, केवल संग्रह मात्रै गर्यो। त्यो मृग तीर्थ नामको वन अत्यन्तै अलौकिक थियो।
त्यहाँ मिठा मिठा फल लाग्ने रुखहरू थिए, शीतल छाया थियो र स्वच्छ जलका सरोवरहरू थिए। तर त्यो बाँदरको अवस्था कस्तो थियो भने उसको मुखमा जन्मजात नै एउटा गम्भीर रोग, पित्तको पीडा र निरन्तर रगत बग्ने समस्या थियो। त्यस पीडाका कारण ऊ जतिसुकै राम्रो र मिठो फल देखे पनि त्यसलाई खान सक्दैन थियो। ऊ चञ्चलताका कारण फलहरू टिप्थ्यो, मुखको नजिक लैजान्थ्यो, तर पीडाका कारण खान नसकी भुइँमा फालिदिन्थ्यो। यसमा आदरणीय श्रोता, बाँदर र यसको अवस्थाको प्रतीकलाई आध्यात्मिक र मनोवैज्ञानिक रूपमा बुझ्न खोज्दा बाँदर स्वरूप निरन्तर उफ्रिरहने अस्थिर र अतृप्त मानव मनको संकेत हो। त्यस्तै मुखको रोग र रगत यो आफ्नै शब्द र लोभद्वारा प्रदूषित भएको अभिव्यक्ति हो। उपभोग गर्न नसक्ने यो मानसिक दरिद्रता हो। फल टिप्ने र फाल्ने यो आधुनिक उपभोक्तावादी संस्कृति हो। सबै कुरा सञ्चय गर्ने तर कुनै पनि कुराबाट आनन्द लिन नसक्ने अवस्थाको प्रतीक हो। यो कस्तो विडम्बना थियो! ऊ संसारको सबैभन्दा सुन्दर र फलफुलले भरिएको वनमा थियो, तर आफ्नै आन्तरिक विकारका कारण भोक भोकै बस्न बाध्य थियो। यही नै नरकको वास्तविक परिभाषा हो। सबै कुरा ओरोपर उपलब्ध हुनु तर आफ्नो भित्री अवस्थाका कारण त्यसको आनन्द लिन असमर्थ हुनु। यसै क्रममा त्रेता युगमा एउटा ठूलो आध्यात्मिक घटना घट्यो। साक्षात परब्रह्म भगवान श्री रामचन्द्रले लंकामा अहंकारको प्रतीक रावणको वध गर्नुभयो र समुद्रमा बाँधिएको पुलका माध्यमबाट मानवतालाई एउटा नयाँ दिशा दिनुभयो। रावणको विनाशपछि ब्रह्मा, शिव र इन्द्रादि सम्पूर्ण ब्रह्माण्डीय शक्तिहरू प्रकट भएर श्रीरामलाई वरदान माग्न प्रार्थना गरे। त्यस समयमा श्रीरामले भन्नुभयो, हे देवगण, यदि तपाईँहरू मलाई वरदान दिन चाहनुहुन्छ भने यस धर्मयुद्धमा अहंकार र असत्यको विरुद्ध लड्दा लड्दै जति पनि बाँदर सेनाहरू मारिएका छन् उनीहरूलाई पुनः जीवन प्रदान गर्नुहोस्। श्रीरामको यो इच्छा सुन्ने बित्तिकै आकाशबाट अमृतको वर्षा भयो र सम्पूर्ण बाँदरहरू जीवित भएर उत्सव मनाउन थाले। त्यसपछि श्रीरामले आफ्नो दिव्य विमानबाट ती सबै बाँदरहरूलाई हेर्दै एउटा अभूतपूर्व घोषणा गर्नुभयो, मेरो आज्ञाले तिमीहरू जहाँ जहाँ बस्नेछौ त्यहाँका रुख बिरुवाहरू सधैँ फलफुलले भरिपूर्ण हुनेछन्। त्यहाँका नदीहरू र सरोवरहरू अमृत जस्तै मिठो जलले भरिनेछन्। प्रकृतिले तिमीहरूलाई कहिले कुनै कुराको कमी हुन दिने छैन। आदरणीय श्रोता, भगवान श्रीरामको यो वरदानको गहिरो अर्थ छ, जब मानिसले आफ्नो भित्रको अहंकारलाई नष्ट गर्दछ तब उसका प्राकृतिक र सहज शक्तिहरू पुनः जीवित हुन्छन्। जहाँ ती सजग शक्तिहरू बस्छन् त्यहाँ सम्पूर्ण वातावरणै उत्सवमय र फलदायी बन्न पुग्दछ। त्यो लोभी बाँदर पनि त्यही वरदानको छत्र छायामा रहेको मृग तीर्थको वनमा बाँचिरहेको थियो। प्रकृतिको नियम अनुसार उसलाई कसैले लखड्दैन थियो, तर उसको आफ्नो कर्मको बन्धन यति कडा थियो कि ऊ प्रकृतिको त्यो वरदानको बीचमा पनि छटपटाइरहेको थियो। त्यो बाँदर पर्वताकार शरीर भएको, सधैँ भोक र प्यासले व्याकुल रहने जीव बनिसकेको थियो। दिनरात उसको मुखबाट रगत बगिरहन्थ्यो। समय चक्र घुम्दै जाँदा पुनः पुरुषोत्तम मासको आगमन भयो। यो त्यो समय हो जब सम्पूर्ण ब्रह्माण्डको ऊर्जा प्रणाली एक विशेष उच्च स्तरमा गतिशील हुन्छ। त्यो बाँदरलाई कुनै तिथि मिति वा धार्मिक नियमको ज्ञान थिएन। ऊ त केवल एउटा पशु थियो, तर प्रकृतिले उसलाई यस्तो अवस्थामा राखिदिएको थियो कि मुखको रोगका कारण उसले चाहँदा चाहँदै पनि केही खान सक्दैन थियो।

अन्जानमै भए पनि पुरुषोत्तम मासभरि पूर्ण उपवास र प्रकृतिसँगको सिधा सङ्घर्षमा समय बितायो, जसले गर्दा उसका पुराना लोभका कडा संस्कारहरू बिस्तारै पग्लिँदै गए। एक दिन कृष्ण पक्षको कठिन रात्रिमा त्यो बाँदर प्यासले आकुल व्याकुल भएर वनमा भौतारिरहेको थियो। उसको अगाडि अमृत जस्तै स्वच्छ जल भएको एउटा दिव्य कुण्ड सरोवर थियो, तर उसको मानसिक चञ्चलता र भय यति धेरै थियो कि उसिदै पानी पिउन डरायो। एउटा रुखबाट अर्को रुखमा उफ्रिँदै गर्दा अचानक सन्तुलन गुमाएर त्यसै पवित्र कुण्डको बीचमा खस्यो। यो कुण्ड कुनै साधारण जलाशय थिएन, यो त पुरुषोत्तम मासको ऊर्जाले भरिएको र पुराना ऋषिहरूको ध्यानले पवित्र बनेको चेतनाको स्रोत थियो। जब त्यो बाँदर पानीमा खस्यो, उसको भौतिक शरीरको अन्त्य भयो, तर त्यो मृत्यु साधारण मृत्यु थिएन। त्यो त उसको पशुत्व, उसको चञ्चलता र उसको लोभी प्रवृत्तिको अन्त्य थियो। अध्यात्ममा पानीमा डुब्नु वा खस्नु भनेको पूर्ण आत्मसमर्पणको प्रतीक हो। जब साधकले आफ्नो सम्पूर्ण प्रयास छोडेर अस्तित्वको प्रवाहमा आफूलाई सुम्पिदिन्छ, तब उसको पुरानो पहिचान स्वतः समाप्त हुन्छ। जब त्यो बाँदरको शरीर पानीमा विलीन भयो, त्यहाँ एउटा अभूतपूर्व प्रकाश प्रकट भयो। आकाशबाट एउटा तेजमय दिव्य विमान ओर्लियो, जसमा अप्सराहरू नृत्य गरिरहेका थिए र गन्धर्वहरू ब्रह्माण्डीय संगीत गाइरहेका थिए। बाँदरको चेतना तत्कालै एउटा दिव्य ज्योतिर्मय र सुन्दर स्वरूपमा रूपान्तरण भयो। ऊ बाँदर योनिबाट मुक्त भएर साक्षात परब्रह्मको धाम हरि स्थानतर्फ प्रस्थान गर्न तयार भयो। त्यो रूपान्तरित जीव जब विमानमा बस्यो, तब ऊ आफै गहिरो आश्चर्यमा पर्यो। उसले आफ्नो नयाँ तेजोमय शरीर र वरपरको दिव्य वातावरणलाई हेर्दै आत्मसंवाद गर्न थाल्यो। यो कसरी सम्भव भयो? म त एउटा महापापी, लोभी र चञ्चल जीव थिएँ। मैले यस जन्ममा न कुनै ध्यान गरेँ, न कुनै मन्त्र जपेँ, न त मैले कसैलाई दया नै गरेँ। मैले त केवल चञ्चलता र भोगको छटपटीमा मात्रै जीवन बिताएँ। यो दिव्य सुख जो ठूला ठूला योगी र सन्यासीहरूका लागि पनि दुर्लभ हुन्छ, म जस्तो पशुलाई कसरी प्राप्त भयो? मैले त हरि परम सत्यको स्थान पाउने कुनै पनि सचेत सुकृत गरेको थिइनँ। भगवान नारायण भन्नुहुन्छ, हे नारद, त्यो जीवको यो प्रश्न नै अध्यात्मको सबैभन्दा ठूलो रहस्य हो। उसले आफ्नो बुद्धिले हिसाब गरिरहेको थियो कि कर्मको बदलामा मात्रै फल पाइन्छ, तर उसलाई यो बोध थिएन कि पुरुषोत्तम मासको पवित्र समयमा अन्जानमै भए पनि जब उसले आफ्नो चञ्चल मनलाई उपवास र अन्तत पवित्र कुण्डमा पूर्ण रूपमा विसर्जन गर्यो, तब अस्तित्वको अकारण कृपा सक्रिय भयो। परमात्माको कृपा कुनै गणितीय हिसाबमा चल्दैन, यो त केवल शून्यता र समर्पणको माग गर्दछ। जब जीव पूर्ण रूपमा शून्य हुन्छ, तब कृपाको महासागर उसमा ओइरिन्छ। सुतजी भन्नुहुन्छ, यो कथाले हामीलाई सिकाउँछ कि धर्मको नाममा गरिने लोभ वा प्रदर्शनले मानिसलाई बाँदर जस्तै चञ्चल र अतृप्त बनाउँदछ, तर यदि हामीले अन्जानमा वा परिस्थिति बस पनि आफ्नो अहंकारलाई परमात्माको चरणमा सुम्पिदियौं भने अस्तित्वले हाम्रा पुराना सबै गल्तीहरूलाई बिर्सिएर हामीलाई परम पद प्रदान गर्दछ। सुतजीको यो कथा प्रसंगका साथमा सौनक आदि ऋषिहरू आफूलाई अत्यन्तै धन्य महसुस गरे। उनी सबैले बुझे कि साधना भनेको केवल पाउनु मात्र होइन, बरु आफूलाई पूर्ण रूपमा गुमाउनु हो। अब यसपछिका प्रसङ्गहरूमा कसरी सत्यलाई स्थापित गर्न सकिन्छ, साक्षात परमात्मासँग एकाकार कसरी गर्ने, त्यो वृत्तान्त म आगामी अध्यायमा क्रमशः वर्णन गर्नेछु। तबसम्मका लागि आफ्नो भित्री चञ्चलतालाई निहाल्नुहोस् र भन्नुहोस्, जय श्री राधा पुरुषोत्तम भगवान, श्री राधा पुरुषोत्तम भगवान की जय। इति श्री पद्म पुराणे अधिक मास महात्मे अकारण कृपा बानर मुक्ति प्रसंगो नाम अष्ट विशंतितम अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
7: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर

खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल स्वादले खाइन्छ सधैँ स्वस्थ भइन्छ।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: तपाईं अहिले सुनिरहनु भएको छ FM अध्यात्म ज्योति।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले
7: शुद्धता नै खोजौँ।
8: सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जे जे ज्वेलर्सकै किन्नुहोस्।
9: जे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
10: सम्पर्क नम्बर 5320411 98020 76888।
8: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
11: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
12: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्गानिक खानाका परिकारहरू,
11: सेमिनार गोष्ठीका लागि उपयुक्त
12: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
12: सम्पर्क नम्बर
11: 9141470161,
12: 9032454

आधुनिक श्रोता एथेन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: बिहान को 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालीभानी असाके 1948, सृष्टितो गताब्दा 1955-88 5127, कलेर गताब्दा 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, नेपाल देशीय सम्बत 1146, विक्रम सम्बत 2083 साल, ज्येष्ठ महिनाको 31 गते आदित्यबार, तदनुसार जुन महिनाको 14 तारिक सन 2026, अधिक ज्येष्ठ कृष्ण पक्ष, चतुर्दशी तिथि रोहिणी नक्षत्र घृति आनन्दादि योग चतुष्पद करण धाता योग। आज चन्द्रमा वृष राशिमा अवस्थित, श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य वृष राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 5:10 सूर्योदय हुनेछ।
0: अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम आराधना।
1: शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनीय कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 29 औं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गत 29 औं अध्याय।

ज्ञान विज्ञान र अध्यात्मको महत्वलाई अगाडि बढाउँदै प्रस्तुत यो अध्यायमा सुतजी भन्नुहुन्छ, हे ज्ञानका पिपासु सौनक आदि ऋषिगण, जब त्यस पूर्व जन्मको लोभी र संकुचित चेतना भएको व्यक्तिले आफ्नो आश्चर्य प्रकट गर्यो तब परमात्माका ती परम पवित्र र दिव्य दूतहरूले अत्यन्तै मधुर एवं गम्भीर वाणीमा उसलाई सम्बोधन गर्न थाले। दूतहरूले भने, हे जीव, तिमी आफ्नो अज्ञानताका कारण अचम्म मानिरहेका छौ, तर तिमीलाई के थाहा छ कि तिमीले आफ्नो अज्ञात अवस्थामा पनि महान र भारी कार्य सम्पन्न गरेका छौ। हे आत्मन, यो सम्पूर्ण सृष्टिमा सबैभन्दा उत्तम ऊर्जावान र कल्याणकारी महिनाको महिमालाई तिमीले किन पहिचान गर्न सकेनौ? यो

महिना कुनै साधारण समय होइन, यो त स्वयं पुरुषोत्तम नामले प्रसिद्ध भगवान श्री विष्णुको अत्यन्तै प्रिय र ब्रह्माण्डकै महापवित्र समय हो। यस विशेष समयमा ब्रह्माण्डको ऊर्जा यति उच्च हुन्छ कि यस अवधिमा गरिने साना साना सत्कर्महरूले पनि अनन्त गुणा फल प्रदान गर्दछन्। तिमीले त्यस महिनामा यस्तो कठोर र दुर्लभ तपस्या गर्यौ जुन तपस्या प्राप्त गर्नका लागि ठूला ठूला देवताहरू पनि युगौंसम्म लालायित रहन्छन् र सजिलै प्राप्त गर्न सक्दैनन्। वनको त्यो कठिन परिस्थितिमा एउटा चञ्चल बाँदरको देहमा रहेर तिमीले त्यस पुरुषोत्तम मासको वास्तविक आध्यात्मिक प्रभाव र शक्तिलाई बुझ्न सकेका थिएनौ। तर प्रकृतिको नियम र समय चक्र यस्तो अद्भुत छ कि तिमीले अन्जानमै गरेका भए पनि परमगति प्राप्त गर्ने आधार तयार गर्यौ। त्यस जन्ममा तिम्रो मुखमा एउटा गम्भीर र कष्टदायक रोग लागेको थियो जसका कारण तिमीले कुनै पनि अन्न वा ठोस पदार्थ ग्रहण गर्न सक्दैनथ्यौ। तिम्रो त्यो शारीरिक असमर्थता र कष्ट वास्तवमा तिम्रो लागि एउटा अभूतपूर्व निराहार उपवास बन्न पुग्यो। तिमीले बाध्यतामा भए पनि आफ्नो इन्द्रिय र भोकलाई नियन्त्रण गर्यौ जसले तिम्रो शारीरिक र मानसिक अशुद्धिहरूलाई आगोले जस्तै जलाएर नष्ट गरिदियो। यति मात्र होइन, तिमीले आफ्नो बाँदरपनको नैसर्गिक चञ्चलता र स्वभावका कारण वृक्षमा चढेर थुप्रै गुलिया र रसिला फलहरू तोड्यौ र तिनीहरूलाई पृथ्वीमा फ्याँकिदियो। तिम्रो दृष्टिमा त्यो केवल एउटा चञ्चल चेष्टा मात्र थियो, तर ती रुखबाट खसेका फलहरू प्राप्त गरेर वनमा भौतारिरहेका भोकाएका र असहाय अन्य मनुष्यहरू र जीवहरूले आफ्नो भोक मेटाए जसबाट उनीहरू पूर्ण रूपमा तृप्त र खुसी भए। अध्यात्मको मार्गमा परोपकार र अरूको भोक मेटाउनु भन्दा ठूलो कुनै साधना हुँदैन। तिमीले अन्जानमै भए पनि ती भोका आत्माहरूको सेवा गर्यौ र उनीहरूको आशीर्वाद तिम्रो आन्तरिक चेतनामा समाहित भयो। यसका साथै तिम्रो मुखको त्यो तीव्र र असह्य पीडाका कारण तिमीले तिर्खा लाग्दा पनि पानीको एउटा थोपा समेत पिउन सकेनौ। यसरी तिम्रो त्यो अवस्था जलविहीन र अन्नविहीन एउटा परम पावन महाव्रतमा परिणत भयो। यसै कारणले गर्दा तिम्रो अज्ञानता र अन्जान अवस्थामा पनि जीवनको एउटा ठूलो र भारी तपस्या स्वत सम्पन्न हुन पुग्यो। फलहरू भुइँमा खसाल्ने तिम्रो चञ्चल कार्यले संसारमा परोपकार र सेवाको उच्चतम आदर्शलाई चरितार्थ गरिदियो। अझ अर्को महत्वपूर्ण के छ भने, तिमीले त्यस पवित्र तीर्थस्थलको जलमा लगातार 5 पटकसम्म गोता खायो अर्थात् स्नान गर्यौ। पुरुषोत्तम मासको पवित्र अवधिमा कुनै पनि पवित्र जलाशय वा तीर्थमा गरिएको स्नानले जीवलाई जन्म जन्मान्तरको पाप र नकारात्मक संस्कारलाई पखाल्ने काम गर्दछ। तिम्रो त्यो स्नानले पुरुषोत्तम मासको शास्त्रोक्त स्नानको पूर्ण र अलौकिक फल तिम्रो खातामा जम्मा गरिदियो। त्यसैले हे जीव, तिमीले जे जति कष्ट भोग्यौ र जे जति क्रियाहरू गर्यौ ती सबै यस पवित्र महिनाको प्रभावले गर्दा पूर्ण रूपमा सफल र सार्थक हुन पुगेका छन्। तिम्रो अज्ञात साधना नै आज तिम्रो मुक्तिको द्वार बनेको छ। श्री नारायण अगाडि भन्नुहुन्छ, हे नारद, जब ती दिव्य दूतहरूले यसरी विस्तार पूर्वक उसको पूर्व जन्मको वृत्तान्त र उसको अद्भुत भाग्यको रहस्य खोलेर सुनाए, तब त्यस जीवको मनमा रहेको सम्पूर्ण भ्रम, अज्ञानता र संशयको अन्धकार क्षणभरमै विलीन भयो। उसले बुझ्यो कि परमात्माको न्याय र करुणा कति अगाध छ। जहाँ एउटा पशुको देहमा परोपकार र कष्टपूर्वक गरिएको उपवासलाई पनि यति ठूलो आदर दिइन्छ। आफ्नो यस अलौकिक र परममा भाग्यको कुरा सुनेर उसको हृदय कृतज्ञता र आनन्दले भरिएर आयो। तत्पश्चात ऊ आफ्नो भौतिक र सांसारिक बन्धनहरूबाट पूर्ण रूपमा मुक्त भएर शुद्ध ज्योतिर्मय स्वरूप धारण गरी परमधाम अर्थात् गोलोकलाई प्राप्त भयो। गोलोक धाम भनेको शुद्ध चेतना, शाश्वत शान्ति र असीम आनन्दको त्यो अवस्था हो जहाँ पुगेपछि जीव कहिले पनि दुःख र मोहको संसारमा फर्कनु पर्दैन। ब्रह्माण्डको यो अद्भुत र आश्चर्यजनक घटनालाई प्रत्यक्ष देखेपछि त्यहाँ उपस्थित भएका सम्पूर्ण देवताहरू, दिक्पालहरू र उच्च लोकका प्राणीहरू पूर्ण रूपमा चकित र विस्मित भए। उनीहरूले महसुस गरे कि पुरुषोत्तम मासको महिमा कति सर्वोपरि र शक्तिशाली छ।
सबै देवताहरूको सामूहिक रूपमा भगवान पुरुषोत्तम र उहाँको पावन महिमाको बारम्बार बढाई स्तुति र जय जयकार गरे। प्रकृति र पुरुषको यो दिव्य मिलनको प्रशंसा गर्दै उनीहरूको मनमा अध्यात्म प्रतिको श्रद्धा अझ प्रगाढ़ बन्यो। त्यसपछि उनीहरू सबै अत्यन्तै प्रसन्न र सन्तुष्ट भएर आफ्नो लोक र स्थानतर्फ प्रस्थान गरे। यति सुनेपछि देवर्षि नारदजीको हृदयमा मानव कल्याणका लागि अझ गहिरो जिज्ञासा उत्पन्न भयो। उहाँले आफ्ना दुवै हात जोडेर परम पिता श्री नारायणसँग प्रार्थना गर्दै भन्नुभयो, हे तपोधन, हे ज्ञानका भण्डार, हजुरले मलाई पुरुषोत्तम मासको सन्दर्भमा दिनको प्रथम भाग अर्थात् प्रातःकालमा गरिने पवित्र कृत्य स्नान र साधनाका विधिहरूको बारेमा त विस्तारपूर्वक सम्झाउनु भयो। अब कृपा गरेर मलाई यो बुझाइदिनुहोस् कि साधकले दिनको पछिल्लो भाग अर्थात् मध्याह्न र रात्रिकालको कृत्य कसरी सम्पादन गर्नुपर्दछ, यसको आध्यात्मिक व्यवहारिक विधि के हो, जसलाई अपनाएर मनुष्यले आफ्नो दैनिक जीवनलाई पनि योगमय र शान्तमय बनाउन सकोस्। कृपा गरी यो गुप्त रहस्य पनि मलाई बताउनुहोस्। नारदजीको यस्तो लोक कल्याणकारी भावनाले भरिएको प्रश्न सुनेर भगवान श्री नारायणले मन्द मुस्कानका साथ भन्नुभयो, हे देवर्षि नारद, ध्यान दिएर सुन, म तिमीलाई दिनको पछिल्लो भागलाई आध्यात्मिक ऊर्जामा बदल्ने अत्यन्तै व्यवहारिक र वैज्ञानिक विधि बताउँदछु। साधकले प्रातः कालमा उठेर आफ्ना सम्पूर्ण नित्य कर्म स्नान ध्यान र पूजनको विधिलाई व्यवस्थित रूपमा समाप्त गर्नुपर्दछ। त्यसपछि जब मध्याह्न काल अर्थात् दिनको मध्य भाग आउँछ तब साधकले मध्यकालीन सन्ध्या र तर्पणको कार्य गर्नुपर्दछ। त्यस समयमा कालो तिल र जलको माध्यमबाट ब्रह्माण्डका पितृहरू ऋषिहरू र अदृश्य ऊर्जाहरूलाई अर्पण वा तर्पण गर्नुपर्दछ। तिललाई अध्यात्ममा सूक्ष्म नकारात्मक ऊर्जा र कर्महरूलाई आकर्षित गरेर नष्ट गर्ने तत्व मानिन्छ। यसरी तर्पण गर्दा हाम्रो अन्तस्करण र हाम्रा पूर्वजहरूको चेतना शुद्ध हुन पुग्दछ। यो विधि सम्पन्न गरेपछि साधकले आफ्नो घरको मुख्य द्वारमा उभिएर आदरपूर्वक अतिथिको प्रतीक्षा गर्नुपर्दछ। अतिथि भनेको जो बिना कुनै पूर्व सूचना बिना कुनै स्वार्थ तिम्रो ढोकामा आउँछ ऊ साक्षात भगवानको स्वरूप हो। विशेष गरी यदि कुनै अतिथि भाग्यवश गाई दुहुने समयमा गोधुली वा मध्याह्न वा सन्धिकालमा तिम्रो घरमा आइपुग्छन् भने उसलाई परमात्माको विशेष कृपा मान्नुपर्छ। साधकले अत्यन्तै भक्ति नम्रता र आदरका साथ ती अतिथिको स्वागत र पूजा गर्नुपर्दछ। आफ्नो सामर्थ्य र शक्ति अनुसार उत्तम अन्न जल र मधुर वचनद्वारा उनलाई पूर्ण रूपमा सन्तुष्ट र खुसी पार्नुपर्दछ। अध्यात्ममा अतिथिलाई भोजन गराउनु भनेको आफ्नै भित्र रहेको संकुचित दायरालाई तोडेर सम्पूर्ण ब्रह्माण्डलाई आफ्नो परिवार मान्नु हो। भगवान श्री नारायण अगाडि भन्नुहुन्छ, हे नारद, यस विषयमा स्वयं न्याय र धर्मका प्रतीक भगवान यमराजले पनि मानव चेतनाको शुद्धिका लागि भोजनको यस्तो एउटा अत्यन्तै महत्वपूर्ण र वैज्ञानिक नियम बताउनु भएको छ। यमराज भन्नुहुन्छ कि मनुष्यले भोजन गर्दा सधैँ पूर्व दिशागढतर्फ मुख गरेर बस्नुपर्छ। पूर्व दिशा सूर्यको उदय र सकारात्मक ऊर्जाको प्रतीक हो, जसले हाम्रो पाचन प्रणाली र प्राण शक्तिलाई जागृत गराउँदछ। भोजन गर्ने समयमा पूर्ण रूपमा मौन धारण गर्नुपर्छ। मौन बस्दा हाम्रो ध्यान पूर्ण रूपमा भोजनमा केन्द्रित हुन्छ। भोजनका लागि प्रयोग गरिने पात्र अर्थात् भाँडा अत्यन्तै सफा शुद्ध र सुन्दर हुनुपर्छ। भोजन गर्दा कहिले पनि खानाको निन्दा वा आलोचना गर्नु हुँदैन, बरु अन्नलाई ब्रह्म मानेर त्यसको मनैदेखि सराहना आदर कृतज्ञता व्यक्त गर्दै भोजन ग्रहण गर्नुपर्छ। भोजनको सुरुवात गर्दा सबैभन्दा पहिले एउटा विशेष आध्यात्मिक र प्राणिक विधिको पालना गर्नुपर्छ। पहिलो मन्त्र र ओमकार। भोजन सुरु गर्नभन्दा अघि मन्त्रको अन्त्यमा स्वाहा र सुरुमा ओमकार ओमको गम्भीर र सचेत उच्चारण गर्नुपर्छ। यसले भोजन र आन्तरिक वातावरणलाई पवित्र बनाउँदछ। भोजनमा घृतको मिश्रण हुनुपर्छ। भोजनमा घिउले अन्नको प्राण शक्तिलाई सन्तुलित र सुपाच्य बनाउँदछ।
भगवान नारायण भन्नुहुन्छ, विशेष गरी अध्यात्मको मार्गमा हिँड्ने उच्च विवेक भएका साधकहरूले शास्त्र र प्रकृतिको नियम विपरीत रहेका अभक्ष, तामसिक, उत्तेजक र अपवित्र पदार्थहरूको कदापि सेवन गर्नु हुँदैन। कस्तो भोजन अभक्ष हो त? यसको जवाफ दिँदै शास्त्रले भनेको छ कि धेरै समय अगाडि पकाएर सुकेको, बासी भएको, दुर्गन्धित भएको वा नकारात्मक मानसिकता भएका व्यक्तिहरूले पकाएको भोजन पूर्ण रूपमा अभक्ष र त्याज्य हो। त्यस्तो बासी र दूषित भोजनले मानिसको बुद्धि र चेतनालाई अन्धकारतर्फ धकेल्छ र शरीरमा अनेक प्रकारका रोगहरू उत्पन्न गराउँदछ। भोजनको आसनमा बसिसकेपछि मानिसले कहिले पनि धर्म, सत्य र श्रेष्ठ मार्गको विरोध वा निन्दा गर्ने खालका नकारात्मक कुराकानी गर्नु हुँदैन। भोजन भनेको एउटा पवित्र यज्ञ हो, यसलाई पूर्ण शान्ति र पवित्रताका साथ सम्पन्न गर्नुपर्छ। भोजन गरिसकेपछि साधकले श्रेष्ठ शास्त्रहरूको आश्रय लिनुपर्छ र संसारका सर्वोच्च र शुद्ध चेतनाका स्वरूप परब्रह्म श्री कृष्णको स्वरूप र सूत्रहरूको बारेमा चिन्तन मनन गर्नुपर्छ। जीवनमा जस्तो सुकै कठिन परिस्थिति किन नआओस्, बुद्धिमान र विवेकशील पुरुषले आफ्नो जीविकोपार्जन वा आजीविकाको साधन नहुँदा वा चरम आर्थिक संकट पर्दा पनि आफ्नो मानसिक सन्तुलन गुमाउनु हुँदैन। यस्तो कठिन समयमा पनि उसले आफ्नो मनलाई पूर्ण रूपमा एकाग्र र शान्त बनाएर दिनमा कम्तीमा 2 घडी अर्थात् लगभग 48 मिनट अनिवार्य रूपमा आत्मविद्या अर्थात् आत्मज्ञान, अध्यात्म र सत्यको वाणी श्रवण गर्नुपर्छ। आत्मविद्याको श्रवणले मानिसलाई संसारको अनित्यता र आफ्नो वास्तविक अमर स्वरूपको बोध गराउँदछ, जसले गर्दा उसले ठूला ठूला दुःखहरूलाई पनि सहजै झेल्न सक्दछ। यो आध्यात्मिक अभ्यास सकेपछि मात्र साधकले आफ्नो दैनिक जीवनका आवश्यक कामधन्दा, व्यापार, कृषि वा जागिर जस्ता व्यवहारिक कार्यमा आफूलाई लगाउनु पर्दछ। तर संसारको काम गर्दा पनि उसको भित्री चेतना संसारमै अल्झिनु हुँदैन। उसले आफ्नो मनको एउटा कुनामा सधैँ सम्पूर्ण सिद्धि, सफलता र परम शान्ति प्रदान गर्नुहुने भगवान श्री कृष्णचन्द्रको दिव्य स्वरूप र उपस्थितिलाई महसुस गरिरहनु पर्छ। बाहिर हातले काम गर्ने र भित्री मनले परमात्माको स्मरण गर्ने यो नै वास्तविक कर्मयोग हो। जब भगवान श्री सूर्य अस्ताचलतर्फ प्रवेश गर्नुहुन्छ र सन्ध्याकाल सुरु हुन्छ, तब साधकले कुनै पवित्र तीर्थस्थल, नदीको किनार वा आफ्नो घरमा राम्रोसँग हात खुट्टा र मुख धुनुपर्छ। शरीर सफा गरेपछि उसको सायकालीन सन्ध्या र ध्यानको आसनमा बस्नुपर्छ। सायम सन्ध्याको माध्यमबाट दिनभरिका मानसिक तनाव र विचारहरूलाई विसर्जन गर्नुपर्छ। सन्ध्या कार्य समाप्त गरेपछि घरको पवित्र यज्ञशाला वा पूजा स्थानमा गएर अग्निलाई आदरपूर्वक आहुति, धूप वा हव्य अर्पण गर्नुपर्छ। अग्निमा आहुति दिनु भनेको प्रकृतिको ऊर्जा र वायुमण्डललाई शुद्ध बनाउने यो वैज्ञानिक तरिका हो। त्यसपछि साधकले आफ्ना आश्रितहरू, परिवारका सदस्यहरू र सेवकहरू सँगसँगै बसेर अत्यन्तै हल्का, सात्विक र सुपाच्य भोजन ग्रहण गर्नुपर्छ। रात्रिकालमा धेरै भारी भोजन गर्दा ध्यान र स्वास्थ्य दुवैमा बाधा पुग्छ। भोजन गरिसकेपछि साधकले तकिया आदिले सुसज्जित सफा र कोमल शैया ओछ्यानमा आराम गर्नुपर्छ। सुत्ने समयमा पनि परमात्माको काखमा सुतेको भावका साथ एउटा ध्यानकै रूपमा बदल्नुपर्छ। भगवान श्री नारायण र नारद बीचको यो संवाद गृहस्थ जीवन जिउने हरेक मानिसका लागि एउटा अमूल्य मार्गदर्शक हो। शास्त्रले गृहस्थ पुरुष र महिलाहरूलाई आफ्नो पारिवारिक र सामाजिक जिम्मेवारीबाट भाग्न कहिले सिकाउँदैन। गृहस्थी पुरुषले सधैँ भलिभाँति र पूर्ण इमान्दारिताका साथ आफ्नो गृहस्थीका कर्म, कर्तव्य र जिम्मेवारीलाई पूरा गर्नुपर्छ। तर यी सबै सांसारिक कामहरू गर्दा गृहस्थीले केही सार्वभौम र शाश्वत आध्यात्मिक मूल्यहरूलाई आफ्नो जीवनको जग बनाउनु आवश्यक छ। गृहस्थले आफ्नो जीवनमा कहिले पनि कुनै पनि प्राणीलाई विचार, वाणी वा कर्मद्वारा बिना कारण चोट वा पीडा पुर्याउनु हुँदैन। अहिंसा नै परम धर्म हो। कसैको मन दुखाउन वा भौतिक रूपमा हानि पुर्याउनुले मानिसको आन्तरिक ऊर्जालाई दूषित बनाउँदछ। गृहस्थको वाणी सधैँ सत्य, प्रिय र कल्याणकारी हुनुपर्छ।
असत्य र छलको जगमा उभिएको जीवन कहिले पनि शान्त हुन सक्दैन। सत्यको मार्गमा हिँड्दा मन दृढ़ र निर्भय बन्दछ। संसारका सबै जीवित प्राणीहरूको रक्षा गर्नु र उनीहरूप्रति आफ्नो हृदयमा करुणा, सहानुभूति र दयाको भाव राख्नु प्रत्येक गृहस्थको परम कर्तव्य हो। जब हामी अरू जीवहरूको रक्षा गर्दछौ, तब वास्तवमा हामी अस्तित्वकै सेवा गरिरहेका हुन्छौं। यी नै ती मूलभूत धर्म र नियमहरू हुन् जसले एउटा साधारण गृहस्थलाई पनि बिस्तारै बिस्तारै परम चेतनाको शिखरमा पुर्याउन मद्दत गर्दछ। अध्यात्म घर छोडेर जंगल जानु होइन, घरमै रहेर आफ्नो अहंकार र विकारहरूलाई छोड्नु हो। सुतजी भन्नुहुन्छ, हे ऋषिहरू, भगवान श्री नारायणले देवर्षि नारदलाई पुरुषोत्तम मासको यस 29 अध्यायमा दिनको उत्तरार्धको कृत्य र गृहस्थ जीवनको यो परम पावन व्यवहारिक र वैज्ञानिक रहस्य सम्झाउनु भयो। यसले यो प्रमाणित गर्दछ कि हाम्रो प्रत्येक सानो र दैनिक क्रियाकलाप, जस्तै भोजन गर्नु, काम गर्नु र सुत्नुलाई पनि कसरी सचेत साधना र योगमा बदल्न सकिन्छ। आगामी 30 अध्यायमा यो आध्यात्मिक यात्रा अझ नयाँ र दिव्य उचाइमा पुग्नेछ। तबसम्मका लागि आफ्नो भित्रको त्यो निरन्तर साक्षी प्रकाशलाई महसुस गर्नुहोस्। इति श्री पद्म पुराणे अधिक मास महात्म्य आध्यात्मिक व्रतोध्यापन विधि नाम 29 अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि। सुतजी भन्नुहुन्छ, हे परम पावन नैमिषारण्यको यस पवित्र शान्त एवं दिव्य वातावरणमा उपस्थित शौनकादि सम्पूर्ण ऋषिगण, हजुरहरूले अघिल्लो 29 अध्यायमा गृहस्थ जीवनमा दैनिक नियम, सचेत भोजनको विज्ञान, परोपकारको अदृश्य शक्ति र आन्तरिक आत्मविद्या श्रवणको महत्वलाई अत्यन्त गम्भीरतापूर्वक श्रवण गर्नुभयो। अब यस 30 अध्यायमा हाम्रो यो साझा आध्यात्मिक यात्रा मानव जीवनको सबैभन्दा बलियो जग अर्थात् पारिवारिक सम्बन्ध र दाम्पत्य जीवनको आन्तरिक गहिराईतर्फ प्रवेश गर्दछ। जब भगवान श्री नारायणले गृहस्थ धर्मका सामान्य नियम र दिनको उत्तरार्धमा गरिने साधनाहरूको सुन्दर व्याख्या गरिसक्नुभयो, तब देवर्षि नारदको हृदयमा पारिवारिक सद्भाव र दाम्पत्य सम्बन्धलाई एउटा उच्च साधनाको रूपमा कसरी रूपान्तरण गर्ने विषयमा अझ गहिरो जिज्ञासा उत्पन्न भयो। देवर्षि नारदले अत्यन्तै आदरपूर्वक आफ्नो मस्तक झुकाउँदै दुवै हात जोडेर परम पिता श्री नारायणसँग प्रार्थना गर्दै भन्नुभयो, हे तपोनिधे, हे ब्रह्माण्डीय चेतनाका मार्गदर्शक, हजुरले मलाई अघिल्लो प्रसङ्गमा पतिव्रता अर्थात् आफ्नो सम्बन्धप्रति पूर्ण रूपमा समर्पित निष्ठावान र उच्च चेतना भएकी स्त्रीको महिमाको संक्षेपमा स्तुति गर्नुभयो। हजुरको त्यो पवित्र वाणी सुनेर मेरो मनमा यस विषयलाई केवल सामाजिक दायरामा मात्र नभई अध्यात्म र चेतनाको गहिराईबाट बुझ्ने तीव्र इच्छा जागृत भएको छ। कृपा गरेर मलाई ती निष्ठावान, साधनायुक्त र पवित्र स्त्रीका सम्पूर्ण व्यवहारिक र आन्तरिक लक्षणहरू विस्तारपूर्वक वर्णन गरिदिनुहोस्, जसलाई अपनाएर संसारका मानिसहरूले आफ्नो गृहस्थीलाई नै तपोभूमि र मन्दिर बनाउन सकुन्। नारदजीको यस्तो लोक कल्याणकारी र गहिरो प्रश्न सुनेपछि परमपिता श्री नारायणको मुहारमा एउटा अलौकिक मुस्कान छायो। उहाँले भन्नुभयो, हे देवर्षि नारद, ध्यान दिएर सुन, म तिमीलाई सम्बन्धको त्यो सर्वोच्च पराकाष्ठ अर्थात् पतिव्रता धर्मका ती उत्तम र व्यवहारिक लक्षणहरूको बारेमा बताउँछु जुन केवल बाहिरी सामाजिक नियम मात्र होइनन्, बल्कि ती त आफ्ना संकुचित अहंकारलाई गलाएर परमात्मासँग एकाकार हुने एउटा गहिरो आन्तरिक साधना हुन्। दाम्पत्य जीवन दुईवटा शरीरको मिलन वा एउटा सम्झौता मात्र कदापि होइन, यो त दुईवटा भिन्न आत्माले सँगै मिलेर परम सत्यतर्फ तय गर्ने एउटा पवित्र आध्यात्मिक यात्रा हो। भगवान श्री नारायण अगाडि भन्नुहुन्छ, हे नारद, अध्यात्मको मार्गमा सम्बन्धको निष्ठालाई एउटा उच्च कसी मानिएको छ। एउटी उच्च चेतना भएकी साधिका वा निष्ठावान स्त्रीले आफ्नो जीवन साथीलाई केवल बाह्य रूप, शारीरिक रङ्ग, धन सम्पत्ति वा सामाजिक प्रतिष्ठाको आधारमा मात्रै मूल्याङ्कन गर्दिनन्,
मानिसको बाह्य परिस्थिति, शरीर र धन यो त समय अनुसार सधैँ परिवर्तनशील र नाशवान हुन्छन्। त्यसैले आफ्नो जीवनसाथी चाहे बाह्य रूपमा कुरूप होस् वा अत्यन्त सुन्दर, चाहे वा श्रेष्ठ र शान्त स्वभावको होस् वा कुनै गम्भीर शारीरिक वा मानसिक रोगले ग्रस्त भएको होस्, चाहे ऊ कडा क्रोध गर्ने पिचास जस्तो स्वभाव